0: यहाँ तक कि जब सब हाजिर हो लेंगे। फरमाएगा, क्या तुमने मेरी आयतें झुटलाई हालांकि तुम्हारा इल्म उन तक ना पहुंचता था, या क्या काम करते थे? और बात पड़ चुकी उन पर उनके जुल्म के सबब, तो वो अब कुछ नहीं बोलते। क्या उन्होंने न देखा कि हमने रात बनाई कि उसमें आराम करें, और दिन को बनाया सुझाने यानी दिखाने वाला। बेशक इसमें जरूर निशानियां हैं उन लोगों के लिए कि ईमान रखते हैं।
1: صدق الله العظيم اللہ تبارک و تعالی قرآن مجید میں فرما رہا ہے بسم اللہ الرحمن الرحیم وما ارسلناک الا رحمۃ للعالمین، یعنی ہم نے آپ صلی اللہ تعالی وسلم کو تمام جہانوں کے لیے رحمت بنا کر بھیجا۔ آج کے اس بابرکت موقع پر دلوں کو مدینہ کی طرف موڑتے ہیں، لبوں کو درود سے تر کرتے ہیں اور محبت سے کہتے ہیں